शरीर विच आयुर्वेद दी पद्धति दे मुताबिक 72 मोटियां नाड़ा ने 72 जिन्हां विच खून वड्डे रूप विच गर्दिश करदा है और उस तों छोटियां छोटियां तंतुआं ते नसां नूं मिलदा है। लेकिन मूल रूप विच वड्डियां नाड़ां ए 72 ने। भगत जी कह रहे ने ए 72 नाड़ां इन्हां विच खून गर्दिश नहीं कर रहा, अमृत गर्दिश कर रहा है। मेरा खून खून नहीं रहा, अमृत हो गया है। और जब खून अमृत हो गया है तो बोल अमृतमयी हो गए। अमृत बाणी घटते उचरों आत्म को समझाओ। जे खून अमृत हो गया है तो दृष्टि अमृतमयी हो जाती है, बोल अमृतमयी हो जाते हैं, रोम रोम दे चो अमृत दियां तिरंगा निकल दियां ने। इसनू शायरे मशरिक डॉक्टर मोहम्मद इकबाल ने बड़े आलमाना ढंग नाल इंज बयान कीता है। एक फूल गर चाहे तो गुलिस्तान बन जाए, इन बूंद गर चाहे तो तूफान बन जाए। एक फूल गर चाहे तो गुलिस्तान बन जाए, एक बूंद गर चाहे तो तूफान बन जाए। एक खून के कतरे में वो तासीर है, एक कौम की तवारीख का अनवान बन जाए। एक बूंद खून दी, एक कतरा खून दा, जे किधरे उस दे सही ढंग दा उछाल आ गया है, समुची कौम दी तवारीख दा इतिहास दा सिरलेख बन जाता है, सिरमौर बन जाता है। खेड दे खून दी है, प्रभु चिंतन दे नाल जो पवित्र तिरंगा मन नूं अंदोलित कर दिया ने और मन दा एही वेग शरीर नूं प्रभावित करदा है, खून प्रभावित होंदा है, पावन हो जांदा है खून, पवित्र हो जांदा है खून। कहावतां ते खून दे संबंध च कई ने, इस दा ते खून खून नहीं पानी हो गया, इस दा ते खून खून नहीं ठंडा हो गया, इस दे खून देच कोई गरमाश नहीं, इस दे खून देच कोई लाली नहीं पानी हो गया। एक कहावतां बिल्कुल सही है, बिल्कुल। उम्र दे वद्दियां अगर प्रेम वधे दया वधे तो समझना चाहिदा है जीवन लाभ दी तरफ जा रहा है, नफा हो रहा है। पर उम्र दे वद्दियां अगर क्रोध वद्दा जा रहा है, क्रोध वद्दा जा रहा है तो जीवन घाटे जा रहा है, जिंदगी अजाई जा रही है। अक्सर ऐसा देखण विच आया है उम्र दे वद्दियां क्रोध ही वद्दा है, क्यों? रोज रोज नवियां नवियां ख्वाहिशां, नवियां इच्छां, हर नवा दिन किसी नवी इच्छा नु पैदा करदा है। पुरानियां ख्वाहिशां पूरियां नहीं होईयां, नवियां पैदा हो रही ने। ख्वाहिशां दा ए जमाओ, इच्छावां दा ए इकट्ठ संसार दे प्रति गिलियां नाल भर देंदा है, शिकवियां नाल भर देंदा है। मेरी एक ख्वाहिश नहीं पूरी हुई, शायद इसका कारण फलां है, फलां है, फलां है। और इस तरह अधूरियां कामनावां, अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है। उठदे आं, बैठदे आं, चलदे आं, चिड़चिड़ापन। और यही चिड़चिड़ापन, एक क्रोध
सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु का सिमरन होंदा ते प्रभु का सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने की बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तां फिर क्रोध वधदा रहिंदा है, वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा, खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु, सूरज बन के मैनू चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलिया नाल भरे होया है, गिलिया नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नूं भगवान दा रूप बना दिंदी है। हर वक्त गिलिया नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नूं शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नूं शैतान कहिंदे ने, शांतमई नूं भगवान कहिंदे ने। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहिए। थोड़ा सोच, तू छोटा सी, मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है। एक गोद दे चुके तेनू खिडांदी रही, एक कंधे दे उपर चुक के तेनू लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म, तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है। शुक्र तेरा, शुक्र तेरा। आज बुढ़ा हो गया, बिरद हो गया, पुत्र पानी दा गिलास ले आया, पोतरा थाली देच रोटी लेके आ गया। बिरद भाया ऊपर साक सैन, मुख अपयायो बैठ को देन। बिरद हो गए साख संग बंदी तेरे मुंह दे ग्राहियां दे रहे, तेरे हाथ दे सब कुछ पकड़ा रहे ने। हे प्रभु, ये तू ही है, मात पिता सुत बंधप भाई। हुन सुत बनके, पुत बनके, पोतरा बनके तू मेरा मददगार बने हुए है। जद मैं छोटा सी तू मां बाप बनके मेरा मददगार बने आ, जद मैं बुढ़ा हो गया, कमजोर हो गया, पुत्र बनके, जवान पोतरा बनके
تو میرا مددگار ہویا ہے، ذرا سوچتے سہی۔ یہ سوچنی نرمان بنا دے گی، یہ سوچنی دھنواد نال بھر دے گی، یہ سوچنی پرارتھنا نال بھر دے گی۔ ایسی حالت وچ منک بھگوان دا روپ ہو جاندا ہے۔ پر گلے نے، شکوے نے، ماں تے گلے، پیو تے گلے، پتر تے گلے، پوتریاں تے گلے، پڑوسیاں تے گلے، شہر واسیاں تے گلے، سارے سنسار تے گلے، پھر رب تے گلے۔ اتنا پربل کرود شیطان دا روپ ہو گیا۔ کرودھی بھول کے بھی نہیں سوچدا شاید میرا ہی قصور ہے، اور شانت مائی منک کدی اپنے سنتاپ لئی دوجے نو دوشی ٹھہراندا ہی نہیں۔ وہ تے صاف کہہ دیندا ہے، مجھ اوگن سہنائی دوس، میرا ہی دوش ہے، میرا ہی قصور ہے۔ ایسی سوچنی نرمان بنا دیندی ہے، دوجیاں دا قصور ہے، دوجیاں دی زیادتی ہے، ایسا کرود نال بھر دیندی ہے۔ اور کرود دی اگن جتھے بل رہی ہے اتھے ہری بنسپتی کتھے، اتھے پھل کتھے، اتھے پھل کتھے۔ اسی ویکھدے ہاں بہت لو چل رہی ہے، دھوپ پی رہی ہے، بھینکر گرمی ہے، پھل مرجھا جاندے نے، نہیں کھڑدے، پھلاں دے بوٹے پیدا بھی نہیں آندے۔ پر برف پی رہی ہے، ککر پی رہے ہیں، پانی جم رہے نے، سیت لہر چل رہی ہے، کومل پھلاں دے بوٹے نہیں پیدا آندے، پھل نہیں کھڑدے۔ پھل ادوں کھڑدے نے نہ بہتی ٹھنڈ ہووے نہ بہتی گرمی ہووے۔ اس موسم نو کہندے نے موسم بہار، بسنت بہار، موسم بہار۔ پھل کھڑدے نے بہار وچ، اتنی گرمی ہے، کھڑے لئی مددگار ہو رہی ہے، ایسی ٹھنڈ ہے، کھڑے لئی سہائک ہو رہی ہے۔ ککر تے برف دی طرح جمیا ہویا منک ٹھنڈا کائر ہوندا ہے، بزدل ہوندا ہے، وہ سچ دے پکھ دے چ نہیں کھڑا ہو سکدا، سچ بول نہیں سکدا، شہادت دے نہیں سکدا سچ دی۔ پر بہت گرم منک ظالم ہوندا ہے، دشٹ ہوندا ہے، ہر ایک نو پیراں دے تھلے لتاڑدا ہے، کچلدا ہے۔ تو جتھے خون وچ بہت گرمی ہے جیون وچ کھیڑا نہیں آندا، جتھے بہت ٹھنڈک ہے اتھے بھی کھیڑا نہیں آندا۔ جیسے کہ اسی باہر دیکھدے ہاں، جد باہر زمین تے لو چل رہی ہے، دھوپ اگ برسا رہی ہے، پھل نہیں کھڑتے، پر باہر سیت لہر چل رہی ہے، برف پہ رہی ہے، پھل نہیں کھڑتے۔ مہان سنت کوی اور دھن گرو گوبند سنگھ جی مہاراج دے حضوری کوی بھائی صاحب بھائی نند لال اس درشن اپنے قیمتی شبدوں وچ بڑے سونے ڈھنگ نال بیان کرتے ہیں۔ اسی بہت گرم جونا دے چلنگے ہاں، شیر ہے، چیتا ہے، بگیاڑ ہے، باز ہے، ال ہے، کوے نے، اس طرح دی بہت گرم جونیاں دے چلنگے ہاں، گرم بنسپتی دے چوں، گرم سبا دے پنچھی، گرم سبا دے چوپائے، پھر ایسے چ بھی لنگے ہیں بہت ٹھنڈے، بہت ٹھنڈے۔ لومڑی ہے، گدڑ ہے، ریشم دے کیڑے نے، اور اس طرح کچھ ہور معصوم پنچھی نے، بہت ٹھنڈے، بہت ٹھنڈے۔ کوئی بھی چاہے
حملہ کر دے وے. بہت گرم بہت گرم ہر ایک تے حملہ کرنا اور ہر وقت حملہ کرنا. اس طرح دیاں جوناں دے چوں لنگ چکے ہیں. بھائی صاحب کہندے نے ہن تے منکھا جنم دی بہار آئی ہے. اے مانس تن اے منکھی زندگی اے تے بہار ہے. تے جد بہار ہے تو پھر منکھ جویں بہار دے چ پھل کھڑدے نے تم بھی کھڑ جا. تم مرجھا نہ تم کملا نہ تو کھڑ. بڑے سندر بولنے ہیں. باہوش باش

0: अकरणं करोत् अखाद्यं खाद्यं असाजं साज समज्जया त्राहे त्राहे शरण स्वामी विज्ञप्त नानक हर नर हरे।
1: धन गुरु अर्जुन देव जी महाराज दी दित्ती हुई तरतीब विच प्रथम मोह, फिर काम, फिर क्रोध, ते फिर ए लोभ। मनुख दियां बुनियादी कमजोरियां विच्चों एक परबल कमजोरी लोभ दी उत्पत्ति हुंदी है लैण दी भावना तो। हर वक्त लैण दी भावना अंदर चले, लैण है लैण है लैण है। मैं माता कोलो लैण है, पिता कोलो लैण है, भरावां को लैण है, पत्नी कोलो लैण है, बच्चियां कोलो लैण है, पड़ोसी कोलो लैण है, संसार कोलो लैण है, निरंकार को लैण है, धन लैण है, सुख लैण है, संपदा लैणी है, जस लैणा है, प्रभुता लैणी है, मान लैणा है, सम्मान लैणा है। हर वक्त ए लैण दी बुक, ए लैण दी तरप और ए लैण दी अठे पैर बनी हुई बिरती, बस यही लोभ है। एक ऐसी गंड नु जन्म देंदी है, इसे दा नाम है लोभ। उम्र दे नाल नाल ए लोभ वद्दा है, लैण दी बिरती वद्दी है, बड़ी प्रबल वद्दी है। और मनुख परबल लोभी हो जाता है। लोभ मनुख नु पाप ते मजबूर करता है। जब लैण दी बिरती ले नहीं सकती तो अतृप्त लैण दी बिरती ए लोभ खून भी सोचता है, चुराण भी सोचता है। ये सोच पाप है, पर जब ये लैण दी वृत्ति बहुत प्रबल हो जाए, ये सोचनी शिखर ते पहुंच जाए, पाप प्रबल हो जाए, तो जब ये किधरे खो लेंदा है, चुरा लेंदा है, बेईमानी कर लेंदा है, तो ये अपराध बन जाता है। बहुत वड्डी संभावना है लोभी दे अपराधी होने की। और हमेशा लोभियां तो ही एक दूजे दे धन नो संपदा नो खतरा है। अगर लोभ व्यापक होवे हर एक दे हृदय च और बड़ा प्रबल, तो हर एक दा धन हर एक दी संपदा खतरे दी समझा, किधरे चुरा ली जाएगी, किधरे खो ली जाएगी, किधरे लुट ली जाएगी। लैण दी बिरती लोभ, लोभ दे च खोना लुटेरा, लैण दी बिरती लोभ, लोभ लुटेरा, लोभी लुटेरा हो ही जाएगा। और ये लाजमी सही ढंग नाल, गुपत ढंग नाल, प्रगट ढंग नाल खून भी सोचेगा और ये पापी हो जाएगा। देन दी बिरती मैं देना है, किसे नु सुख देना है, किसे नु धन देना है, किसे नु संपदा देनी है, کسے نو مان سنمان دینا ہے، دین دی اے پربل برتی ان کہلان دی ہے، اور دین دی اسی پربل برتی دا نا ہے دان، اور پربل دانی جو ہر وقت دین دی سوچے، کسے نو مٹھے بول دینے نے اپنی توفیق اپنی سمرتھا دے مطابق کسے نو مٹھے بول دینے نے، جی کلا کول ہے تو کلا دینی ہے، گیان دینا ہے، سکھ دینا ہے، چین دینا ہے، آرام دینا ہے، سنمان دینا ہے، ہر وقت یہ دین دی برتی پن نو جنم دین دی، یہی پن دان کہلاندا ہے۔ تدی تے انہاں دو شبداں دا کٹھا اچارن چل پیا، دان پن پن دان، دان پن پن دان۔ پنیت کون؟ دانی، دانی کون؟ پنیت۔ پاپی کون؟ لوبھی، لوبھی کون؟ پاپی۔ پاپ لوب، پاپ لوب، لوب پاپ، یہ دونوں کٹھے پر چلتے ہیں۔ پن دان، پن دان، دان پن، یہ دو شبد کٹھے پر چلتے ہیں۔ دین دی اے پربل برتی ہر وقت سوچنی وچ دینا ہوئے۔ کوئی بوٹا پیاسا ہے، پانی دینا ہے۔ کوئی پشو پیاسا ہے، انہوں بھی پانی دے دیئے۔ کوئی سردی تو ٹھٹر رہا ہے، بستر دے دیئے۔ کوئی بہت بکھا جاپتا ہے، مجبور جاپتا ہے، روٹی دے دیئے، ان دے دیئے، دھن دے دیئے۔ کلا کول ہے کوئی تو کلا سکھا دیئے، کسی نو کلا دے دیئے، گیان دے دیئے، وگیان دے دیئے، سوج دے دیئے، سمجھ دے دیئے۔ دین دیاں یہی پربل برتیاں منکھ نو پنیت بنا دیندیاں نے، پنیت دانی ہوئے گا۔ اور دانی دھیانی ہوئے گا، اس دا دھیان جڑے گا۔ جتھے دین دی برتی ہے اتھے دان، اور جتھے دان ہے اتھے دھیان ہے۔ اتھے دھیان سادھنا دی سفلتا ہے، اس دا دھیان پربھو نام دے جڑے گا۔ جتھے لین دی پربل برتی ہے اتھے جدو دھیان دے چھوی بیٹھے گا تو لوب چیتے آئے گا، لینہ چیتے آئے گا، لینہ ہے، لینہ ہے، لینہ ہے، جڑنا چیتے نہیں آئے گا۔ دین والا ہی جڑ سکتا ہے، لین والا نہیں۔ اس واسطے دھیانی لئی دان لازمی، اور دان کھڑا ہے دین دیاں برتیاں تے۔ چلو نہیں نے تیرے کول لکھاں کروڑاں ہزاراں، پر کدرے دین دی برتی بھاونا پورک ہوئے۔ ایک کوڑی نو بھی بھاگ لگ دینے، اور ایک کوڑی بھی دھیان جوڑن دیچ سفلتا دے دین دیئے۔ بھاونی بھگت بھائے، کوڑی اگر بھاگ راکھے، تاہیں تے گر سرو ندھان دان دیتے ہیں۔ دراصل سوال اے نہیں دتا کیے، سوال اے دین دی بڑی پربل برتی ہے۔ اگر دین واسطے کچھ بھی نہ ہوئے تے صرف دین دی برتی ہوئے تاں بھی دھیان جڑے گا، لازمی جڑے گا۔ تے بھاوے کروڑاں دا دان دیتا ہے، کسی دا منہ ویکھ کے، کسی دا لحاظ کر کے، یا سورگ یا ہور کچھ خوشیاں دیاں لین دیاں کامناواں نوں مکھ لگ کے، منو کامناواں نوں مکھ رکھ کے دیتا ہے، تو چونکہ اس دین نال وی لین دی پربل برتی جڑی ہوئی ہے، وہ تے دینا لینا ہو گیا، وہ تے وپار ہے، دان نہیں ہے۔ لوبھی بازار دے چ وی وپار کردا ہے، لوبھی धर्म मंदरां विच भी व्यापार करता है। लोभी इंज कह लो बेचता है धर्म नो, व्यापार करता है, करता है धर्म, फिर कुछ लेन दियां कामनावां नु मुख लग के उसनु बेचता है। धन गुरु नानक देव जी महाराज दा बड़ा सुंदर एक वाक, खत्रिया ता धर्म छोड़या मलेच्छ भाख्या गही, श्रिष्ट सब एक वरन होई धर्म की गत रही। सारी सृष्टि इक्को वरन हो गई है, धर्म गति नहीं कर रहा। जिस वरन दे सारी मनुखता आ गई है, इस वरन नाल धर्म नहीं चलता, धर्म की गत रही। अगर मिथ नू लईए ते मनु सिमृति दी वंड नू लईए, उन्हें चार वर्णा दी वंड कीती है, खत्री ब्राह्मण शूद वैस। श्रिष्ट सब एक वर्ण होई धर्म की गत रही, सारी सृष्टि इक्को वर्ण हो गई, धर्म दी गति रुक गई, धर्म नहीं चल रहा। सारी सृष्टि केड़े वर्ण विच आ गई कि धर्म दा चलना औखा हो गया। ब्राह्मण ब्राह्मण नाल धर्म चलदा है, अगर कोई वाकई ब्राह्मण है। कहो कबीर जो ब्रह्म विचारे, सो ब्राह्मण कैयत है हमारे। ब्रह्म बिंदे से ब्राह्मणा, जो ब्रह्म दा चिंतन करदा है, ब्रह्म विच लीन रहिंदा है, ब्रह्म दी सोचदा है, ब्रह्म नू विचारदा है, ब्राह्मण। तो ब्राह्मण नाल धर्म चलदा है, क्योंकि ब्रह्म दा चिंतन करदा है, ब्रह्म प्राप्त होवे ऐसा सोचदा है, ब्रह्म नाल जुड़ा ध्यान जोड़दा है, ब्रह्म बारे सोचदा है विचारदा है। तो ये ते ब्राह्मण होया, ब्राह्मण नाल धर्म चलदा है। ब्राह्मण किसे वेशभूषा दा नाम नहीं, ब्राह्मण किसे जात दा नाम नहीं, ब्राह्मण एक मनोवृत्ति। जो ब्रह्म दा चिंतन करे, ब्रह्म नू सोचे, ब्रह्म नू विचारे, ब्रह्म दी प्राप्ति दी कोशिश करे, ब्रह्म दे चलीन होण दी कोशिश करे, ब्राह्मण ब्रह्म बिंदे से ब्राह्मणा। तो ब्राह्मण नाल ते धर्म चलदा है। कदी कदाई कोई लखां च इस तरह दा पुरुष जिन्हों देख के कह सकिए ब्राह्मण है, ये ब्राह्मण है, इति ब्रह्म विचलीन है, इति ब्रह्म दा चिंतन कर रहे है। तो ब्राह्मण नाल धर्म चलदा है, खत्री नाल भी धर्म चलदा है। खत्री कौन? खत्री सो जो कर्मा का सूर, जिस दे स्वभाव दे सूरवीरता है, जिस दे विचारां दे सूरवीरता है, जिदी सोचनी दे सूरवीरता है, जिस दा खून अन्याय वेख के खौलन लग पैंदा है, जिस दा खून मजलूम दा खून बन जांदा है, वो अपना खून मजलूम नू देंदा है, मजलूम दी रक्षा लई जिसदा खून उछलदा है। सूरा सो पहचानिए जो लड़े दीन के हित। कौन है सूरबीर? जो दीन दी खातर लड़ता है, दीन कमजोर। दीनन की प्रतपाल करे नित संत उबार गनी मनगारे, दीन गरीब निमाणा निताणा। जो दीन दी बां पकड़ लवे ਇਹ ਤੇ ਪਰਮਾਤਮਾ ਵਾਲਾ ਗੁਣ ਹੈ, ਇਹ ਤੇ ਈਸ਼ਵਰੀ ਸੁਭਾਅ ਹੈ, ਇਹ ਤੇ ਸੁਭਾਅ ਹੀ ਈਸ਼ਵਰੀ ਹੈ। ਦੀਨ ਦੇ ਪਕਸ਼ ਦੇ ਵਿਚ ਖੜਾ ਹੋ ਜਾਏ, ਤਾਕਤਵਰ ਦੇ ਪਕਸ਼ ਦੇ ਵਿਚ ਤੇ ਸਾਰੀ ਦੁਨੀਆਂ ਖੜਾ ਹੁੰਦੀ ਹੈ, ਸ਼ਕਤੀਸ਼ਾਲੀ ਮਨੁੱਖ ਦੇ ਪੱਖ ਦੇ ਵਿਚ ਤੇ ਸਾਰੇ ਹੀ ਆ ਜਾਂਦੇ ਨੇ। ਕਮਜ਼ੋਰ ਦਾ ਪੱਖ ਕੋਈ ਕਮਜ਼ੋਰ ਨਹੀਂ ਲੈ ਸਕਦਾ, ਕੋਈ ਸੂਰਬੀਰ ਲੈ ਸਕਦਾ। ਸੂਰਬੀਰ ਦੇ ਨਾਲ ਧਰਮ ਚੱਲਦਾ ਹੈ, ਕਿਉਂ? ਸੂਰਬੀਰ ਤੇ ਕਮਜ਼ੋਰ ਦੀ ਰੱਖਿਆ ਦੀ ਖਾਤਰ ਆਪਣੀ ਜਾਨ ਵੀ ਦੇ ਦਿੰਦਾ ਹੈ। ਦੇਖਦੇ ਹਾਂ ਅਸੀਂ ਇਤਿਹਾਸ ਨੂੰ, ਸੂਰਬੀਰ ਕਿਸ ਨੂੰ ਕਹਿੰਦੇ ਨੇ? ਕਮਜ਼ੋਰ ਦਾ ਪੱਕ ਲਵੇ। ਕਸ਼ਮੀਰ ਦਾ ਬ੍ਰਾਹਮਣ ਕਮਜ਼ੋਰ ਸੀ, ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਜੀ ਨੇ ਬਾਂਹ ਪਕੜ ਲਈ, ਬ੍ਰਾਹਮਣਾਂ ਦੀਆਂ ਗਰਦਨਾਂ ਬਚ ਗਈਆਂ, ਕਿਉਂਕਿ ਕਿਸੇ ਬਹਾਦਰ ਨੇ ਆਪਣੀ ਗਰਦਨ ਚਾਂਦਨੀ ਚੌਂਕ ਦੇ ਵਿਚ ਕਟਵਾ ਦਿੱਤੀ। ਬ੍ਰਾਹਮਣਾਂ ਦੇ ਮਸਤਕ ਦੇ ਚਮਕਦੇ ਹੋਏ ਤਿਲਕ ਲਿਲਾਟ ਕਰ ਉੱਠੇ, ਚਮਕਣ ਲੱਗ ਪਏ, ਕਿਉਂਕਿ ਕਿਸੇ ਨੇ ਆਪਣਾ ਖੂਨ ਚਾਂਦਨੀ ਚੌਂਕ ਦੇ ਡੋਲ ਦਿੱਤਾ। ਬਚ ਗਈ ਬ੍ਰਾਹਮਣ ਦੀ ਜਨੇਊ ਦੀ ਡੋਰੀ, ਕਿਉਂਕਿ ਕਿਸੇ ਨੇ ਇਸੇ ਡੋਰੀ ਦੀ ਰੱਖਿਆ ਲਈ ਆਪਣੇ ਪ੍ਰਾਣਾਂ ਦੀ ਡੋਰੀ ਤੋੜ ਦਿੱਤੀ। ਧੰਨ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਜੀ, ਮਹਾਂਦਾਨੀ ਮਹਾਂਦਾਨੀ। ਜੋ ਕਮਜ਼ੋਰ ਦੇ ਪੱਖ ਵਿਚ ਖੜਾ ਹੋ ਜਾਏ ਤੇ ਕੁਰਬਾਨ ਹੋ ਜਾਏ, ਸੂਰਬੀਰਤਾ ਬਹਾਦਰੀ ਬੜੀ ਬਹਾਦਰੀ। ਤੂੰ ਛਤਰੀ ਨਾਲ ਧਰਮ ਚੱਲਦਾ, ਉਹਦਾ ਤੇ ਸੁਭਾਅ ਪਰਮਾਤਮਾ ਵਰਗਾ ਹੁੰਦਾ, ਉਹ ਤੇ ਦੀਨ ਦਾ ਪੱਖ ਲੈਂਦਾ, ਗਰੀਬ ਦਾ ਪੱਖ ਲੈਂਦਾ। ਪਰਮਾਤਮਾ ਨੂੰ ਗਰੀਬ ਨਿਵਾਜ਼ ਆਖਿਆ ਗਿਆ, ਦੀਨਾਂ ਦੀ ਰੱਖਿਆ ਕਰਨ ਵਾਲਾ ਆਖਿਆ ਗਿਆ,

Kırtar, हे कृतार, धाणक हो गया। धाणक जो शमशान घाट पिच बैठ के उड़ीक कर देने, कदों कोई लाश आवे, कफन मिले, पांडे मिलन, पैसे मिलन, कदों कोई लाश आवे, साडियां लकड़ियां बिकन, कदों लाश आवे, सानू मेहनताना मिले, साजो समिग्री मिले, जिसदी उपजीविका, जिसदी रोजी, जिसदी उड़ीक किसी दी मौत ते खड़ी है, और जो सवेरे तो लेके शाम तक, रात तक इसे उड़ीक च रवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, ऐसे मनुख दी रूह भी मुर्दा हो जाती है, ऐसे मनुख दा इखलाक भी मुर्दा हो जाता है, ऐसे मनुख दा आचरण भी मुर्दा हो जाता है। शेख सादी ने एक बड़ी सुंदर कविता, शायरी गुलिस्तान विच कीती है। फरमान है उना दा, गर इंसाफ पुरसी बद अख्तर कस अस्त, मैथो इंसाफ दी गल पुछो, बद बख्त कौन है, बद किस्मत कौन है, कि दर राह तश रंज दीगर कस अस्त, जिस दी राहत दूजियां दी रंज ते खड़ी है, जिस दियां खुशियां दूजियां दे रोने ते खड़ियां ने, जो दूजियां दी बर्बादी विचों आबादी लभदा है, जो दूजियां दी मौत विचों जिंदगी लभदा है, जो दूजियां दे नुकसान विचों नफा लभदा है, जो दूजियां दी बेइज्जती विचों इज्जत लभदा है, जो दूजियां दे रोने विचों हासे लभदा है, इते बड़ा बदबख्त सारा दिन ए उड़ीक होवे, ए सोचनी होवे, मरे किसे घर विच कोई मनुख, मौत होवे किसे दी, खत्म होवे कोई, लाश आवे, मैनू कपड़े मिलन, मैनू साजो समिकरी मिले, मैनू धन मिले, इस तरह दी सोचनी इखलाक दा पतन कर देंदी है। ठीक है, अगर ए पेशा है, धंधा है किसे दा, पर सोचनी विच ना ले आवे, उपजीविका प्रभु ते सुटे, सेवा दे रूप विच करे, सोचे परमात्मा दी तरफों यही मेरी ड्यूटी लगी है, तो ये सारी सेवा करदे होया उदी उपजीविका ते चलेगी, पर उसका इखलाकी पतन नहीं होवेगा, उदी मनोवृत्ति थल्ले नहीं जाएगी, पर ओही सर्वधानक नहीं जो शमशान घाट विच बैठ के सारा दिन मुर्दियां दी उड़ीक करदा है, ते किसे घर विच मौत होवे इसकी उड़ीक करदा है, नहीं, सारा संसार ही लोभियां ने शमशान घाट बना के रख दिता है, और खुद बैठा है धाणक दी तरह, कोई मरे मैनू कुछ मिले, कोई तबाह होवे मैनू कुछ मिले, मैनू कुछ मिलना चाहिदा है, हुंदा है दूजा तबाह ते होवे, मेरे पल्ले कुछ पैना चाहिदा है, खोया जांदा सब दा ते खोया जान दे हो। इस तरह हर मनुख धाणक बन गया, और हर मनुख ने संसार नू शमशान घाट बना के रख दिता। धन गुरु नानक देव जी महाराज ने इसनू इस ढंग नाल भी बयान किया है, एक स्वान दोए स्वानी नाल, भलके भौंके सदा बयान, एक कुत्ता दो कुतियां, मनुख जैसे सवेरे उठता है, इहदे नाल उठ बैठदियां,
भौंकदा है कुत्ता, भौंकदियां ने एक कुतियां। रात नूं जद सौं जांदा है वक्ती तौर ते एक कुत्ता ते कुतियां शांत होंदियां ने, पर होंदियां इस दे कोल ने। जैसे सवेरे उठदा है कुत्ता भी उठ बैठा, कुतियां भी उठ बैठियां, जोर दा भौंकना आरंभ कर दिता। इस भौंकण विच मनुख इतना बेजार होंदा है, मजा ले दी जबान तो वाहिगुरु निकले, राम निकले, अल्लाह निकले, मजा ले जपजी साहब पढ़े, ये मंदिर दी सुरत लवे गीता पढ़े, या ये नमाज पढ़े ते कुरान दी तलावत करे, नहीं, मुश्किल है। कौन है कुत्ता? लोभ। कौन ने दो कुतियां? आशा ते तृष्णा। थोड़ा जिया लोभ कुत्ता चुप होंदा है, आशा ते तृष्णा, तृष्णा जो मिल गया उसकी तृप्ति नहीं, तृष्णा ते आशा, ये दोवें इतनिया जोर दियां भौंकदियां ने कि वक्ती तौर ते चुप कीते उस कुत्ते नू, उस लोभ नू नाल भौंकना पैंदा है, और पूरी उच्ची आवाज दे भौंकना पैंदा है। तो जब लोभ ऐसा भौंकना शुरू करे, आशा ते तृष्णा भी भौंकण, ये कल्ला मनुख की करे, ये फिर की करदा है? धन गुरु नानक देव जी महाराज दा फरमान, कूड़ छोरा मुठा मुरदार। झूठ दे छुरे नाल मुरदार नू जबा करदा है। मुरदार और झूठ दा छुरा, प्रथम ते समझांगे, जानना चाहांगे मुरदार की है। मुरदार गुरु नानक खुलासा कर दें, बाणी दी व्याख्या बाणी कर दिए, हक पराया नानका उस सुवर उस गाए, गुरु पीर हमा ता भरे जा मुरदार न खाए। पराया हक बस यही मुरदार है। अगर हिंदू है तो गऊ खा रहा है और मुर्दा गऊ, मुस्लिम है तो सुअर खा रहा है मुर्दा सुअर, मरिया होया सुअर, पराया हक इते सुअर खा रहा है मुसलमान, इते गऊ खा रहा है हिंदू। भारत दी मनाहत कि गऊ सब तो उत्तम है, ये मनुखी मां दी तरह सोच दी है। इसका गर्भकाल का समा भी मनुखी मां दी तरह 10 महीने का है। जैसे डार्विन ने किसी वक्त कहा कि मनुख दी आखिरी कड़ी बंदर है, बंदर तो विकास करके मनुख इस शक्ल दे आया है। शरीर की खोज है, विज्ञान की खोज, बाहर की खोज है, पर भारत का ऋषि मन की खोज दे संलग्न है। उदी दिलचस्पी मन की खोज दे है। उन्हें देखिया मनुख का मन ते गऊ का मन बड़े निकटवर्ती ने। जैसे डार्विन ने देखिया बंदर का शरीर ते मनुख का शरीर बड़ा मेल खाता है, भारत दे ऋषि ने देखिया गऊ दा मन ते मनुख दा मन बड़े निकटवर्ती ने। हो ना होवे मनुख दी आखरी कड़ी गऊ है, गऊ मरिए तो फिर मनुख बनिए। इस तरह मनुखी जिंदगी दी आखरी कड़ी गऊ हो सकती है, बकोले डार्विन बंदर हो सकती है।
افضل ہو گئی گو، مہان ہو گئی گو۔ بھارت دے چنتن وچ، دیش واسیاں دے چنتن وچ، کیونکہ منک دی طرح سوچ دیئے، منک دی طرح ممتا رکھ دیئے، منک دی طرح دکھ سکھ محسوس کر دیئے۔ اس نو مارنا ایسا ہے جیسے منک نو مارنا، اور اس دا ماس کھانا ایسے جیسے بندے دا ماس کھانا۔ ترگت جون ہے، سور بشٹا کھاندا ہے، گندگی کھاندا ہے۔ تو اسلام دیوانی محمد صاحب نے حرام قرار دیتا، نہیں کھانا یہ سور، نہیں کھانا۔ کہ دن بھر بشٹا کھاندا ہے، گندگی کھاندا ہے، اور پھر اس دی گردن دی ہڈی اتنی مضبوط، اتنی سخت، یہ حلال نہیں ہو سکتا، ذبح نہیں ہو سکتا۔ بہت تڑپے گا، بہت تڑپے گا، کھانا حرام۔ پر مہاراج کہہ رہے ہیں کھا رہا ہے وہ سور، اگر وہ مسلمان ہے کھا رہا ہے وہ سور، اگر وہ بیگانہ حق کھا رہا ہے، اگر بھارت دا واسی ہے ہندو، بودھ، جین، سکھ ہے، پرایا حق کھا رہے ہیں، گو کھا رہے ہیں۔ دھن گرو نانک دیو جی مہاراج دیواک، حق پرایا نانکا اس سور اس گائے، گر پیر ہم تاں بھرے جامردار نہ کھائے۔ پر جب لوب کتا بھونکدا ہے، آسا تے ترشنا دو کتیاں بھونکدیاں نے، اس بھونکن وچ منک ایسا نڈھال ہوندا ہے، بے حال ہوندا ہے، کوڑ چھرا مٹھا مرداں، بھلکے بھونکے صدا بیا، یہ آسا ترشنا بھونکدیاں نے، بےحال کر دیندیاں نے۔ یہ لوب کتا بھونکدا ہے، نڈال کر کے رکھ دیندا ہے، ایک سوان دوئے سوانی نال پلکے بھونکیں صدا بیال، کوڑ چھرا مٹھا مردار، تانک روپ رہا کردار۔ پھر یہ بےحال ہویا منک جھوٹ بول کے پرائے حق نو اپنا ثابت کرن دی کوشش کردا ہے، میرا ہے میرا ہے، جھوٹ بولدا ہے جد اس دا نہیں ہے۔ اس زمین میری ہے جدکہ اس دی نہیں ہے، یہ گھر میرا ہے جدکہ اس دا نہیں ہے، یہ دھن میرا ہے، یہ سمپدا میری ہے، یہ ملکیت میری ہے۔ اس طرح دوجیاں دا کھوندا ہے، دوجیاں دی چیز دیتے، وستو دیتے اپنی مور لاندا ہے۔ بےحال ہویا تے بےحال کیتا ہے لوب نے، بےحال کیتا ہے آسا تے ترشنا نے۔ اس واسطے میرے پادشاہ کہندے نے لوبھی دا کوئی بھروسہ نہیں، کیونکہ لوبھی پاپی ہوندا ہے، لوبھی تو ہر وقت خطرہ ہے، دھن نو، سمپدا نو، زمین جائیداد نو۔ اور چونکہ ویاپک پدر تے لوب پردھان ہو گیا ہے، خلقت لوبھی ہو گئی ہے، تو ایک دوجے تو خطرے ودھ گئے نے، چھینا جھپٹیاں ودھ گئی نے، لوب پردھان۔ دھن گرو نانک دیو جی مہاراج نے تے بڑا سندر آسا دیوار دیچ بھی فرمان کیتا ہے، جیسے راجنیتک دنیا دیچ کرانتیاں ہوندیاں نے، راج پاٹھ تے بدل دیاں، نیتیاں بدل دیاں نے، ودھان بدل دے نے، کئی دفعہ کرنسی بدل دی ہے، دھن دا پرچلن بدلدا ہے، روپ رنگ بدلدا ہے۔ باہر دا اے پلٹا راج پلٹے نال ہوندا ہے، لیکن منک تے انتش کرن دی دنیا ہے، من دی دنیا، اس دے اتے اگر اہنکار راج کرے
तो नीति विच व्यवहार विच जुलम बर्बाद हो जाता है। अहंकार का मतलब मैं हां तू नहीं है, अहं। अहंकारी किसी नूं भी बराबरी नहीं देगा, अहंकारी हर एक नूं पैरां दे थले रखेगा। तो जो पैरां दे थले आण नूं राजी नहीं, उसकी गर्दन कुचली जाएगी, लिताड़ी जाएगी, आखिर पैरां दे थले लियांदी जाएगी। और जब बहुगिणती विच मनुखता अहंकारी हो जाए, जोरावर हो जाए, तो कमजोर दा सिर शक्तिशाली दे पैरां दे थले हुंदा है, अहंकारी दे पैरां दे थले हुंदा है। चारों पासे जुलम छा जांदा है। ऐसे दौर कई दफा लंघे ने जद सदा हंकारियां कोल ते हंकारी दा पैर गरीबां मजलूमां कमजोरां दे सिर ते उड़ाइयां गईयां गर्दना, लिताड़ियां गईयां गर्दना। जद मन दी सेजा दुते काम दा राज होवे, वासना दा राज होवे, और बहुगिणती विच मनुखता इस तरह दी हो जाए, तो दुराचार आम हो जाता है, सरे आम हो जाता है। किसी मुल्क विच अहंकार प्रधान होवेगा, जुलम ही जुलम होवेगा। किसी मुल्क विच वासना एकाम प्रधान होवेगा, तो दुराचार आम होवेगा सड़कां ते, और सरेआम बाग बगीचियां। किसी वक्त भारत विच काम प्रधान मनुखता हो गई सी, रहिंदे ते पंजे विषय मनुख दे कोल हर वक्त ने, पर एक हर वक्त प्रधान होंदा है, वो कोई भी हो सकता है। अहंकार हो सकता है, लोभ हो सकता है, काम हो सकता है। और जब काम प्रधान मनुखता हो जाती है तो बाजारां च दुराचार और दुराचार दे बाजार, परिवार विच दुराचार, उत्थे भी कोई शर्म हया नहीं रह जाएगी। और धार्मिक मंदरां विच दुराचार, जिस दौर विच काम प्रधान हो गया सी भारत विच, उसे दौर विच कोणारक दे मंदर बने, खजुराहे दे मंदर बने, और इस तरह दे होर मंदर बने। ये सारे मंदर राम दे मंदर नहीं, काम दे मंदर ने, वासना दियां नगन मूर्तियां और वासना दे कृत रूप पत्थरां दियां गढ़ियां हुई मूर्तियां च देखण लई देश विदेश तो दुनिया पहुंच दी है कोणारक खजुराहा। बहुत वड्डी भीड़। ए वासना उस समय प्रदर्शित हुई सी, सरेआम हुई सी, नुमाइशी बन गई सी बाजार विच, बाजार ते की धर्म मंदरां विच, मंदर ही काम दे बने। और वाकई जद वासना ही प्रधान होवे तो फिर हर पासे दुराचार छा जाएगा, वो काबले कबूल हो जाएगा, कोई गुनाह नहीं, कोई पाप नहीं। और ऐसी ऐसी क्रीड़ा होंदी रही इन्हां धार्मिक मंदरां विच, जिन्हों अल्फाजां विच अज दे समय बयान करना औखा है, जिन्हों सुनना सुनाना भी कठिन है। पर जे किधरे लोभ प्रधान होवे, बहुगिणती दे चोवे, ताकत दे चोवे, तो पाप व्यापक हो जाता है, छा जाता है पाप चारों पासे। बकौले गुरु नानक, अज दे दौर विच मनुखी मन दे राज कर रहा है लोभ। लभे पाप दोए राजा मैता, कूड़ हुआ सिकदार, काम नेब सद पुछिए, बह बह करे विचार। लभ राजा है, लोभ
راجہ ہے، پاپ وزیر آزم ہے، وزیر آزم راجے دے نال ہے، پاپ تے لوب دے نال ہے، جہاں لوب تہاں پاپ ہے، جتھے لوب ہے اتھے پاپ ہے، لب پاپ دو راجا میں تھا، اے راجا تے وزیر نے، یہی منکھ دے من دے تے راج پہ کر دین، لوب پاپ لوب پاپ لوب پاپ۔ پھر مہاراج کہتے ہیں کوڑ ہوا سکھ داس، چودھری کون جھوٹ کوڑ، لوڑ بھی نہیں تو دیکھے منک جھوٹ بول رہے ہیں، کوڑ بول رہے ہیں، اور ویاپک پدر تے جھوٹ، جھوٹھی راجنیتی، جھوٹے پروارک بول، اور جھوٹ تے ہی کھڑے ہو گئے دھارمک بول، سچ دی کوئی پہچان نہیں، سنت کہلان دا شوق ہے، من کدی پربھو دچ لین نہیں ہویا، لیکن مالا دو دو گل دچ دو دو ہتھ دچ پردرشنی نمائش جھوٹ، دھرم دی دنیا دے جھوٹ، راجنیتی دے جھوٹ، پروارک دنیا دے جھوٹ، یہ چودھری ہے۔ کام نیب سد پوچھئے، جد کدی لوبھ نو لوڑ پی جائے، پاپ دبدا وچ پی جائے، کوڑ چودھری کدرے کمزور ہون لگ پے، تا کام نیب سد پوچھئے، اس نائب کام نو کامنا نو بلا لیا جاندا ہے، بہ بہ کرے وچار، لوب وچار کردا ہے پاپ نال کوڑ نال کام نال، اور کام ایسی وچار دے دیندا ہے لوب بھڑک اٹھتا ہے، جھوٹ مدد کردا ہے، پاپ انگ سنگ ہو جاندا ہے، اندھیریت گیان وہونی، بھائے بھرے مردار، اگیانتا دا اندھکار ہے، منکھ نو کچھ بھی نہیں پتا کون میرے تے راج کر رہے ہے، اور لوب مردار کھان تے مجبور کر رہے ہے۔ لوبھی دی طرز زندگی اس طرح ہے، گرو ارجن دیو جی مہاراج فرمان کر دینے، اکرن کروت اکھادن کھادن اساجن ساج سمجھ جیا، لوبھی او کچھ کرتا ہے جو نہیں کرنا چاہیے، او کھاندا ہے جو نہیں کھانا چاہیے، اور لوبھی دا سارا ساز و سامان ملین ہے۔